किया जा सकता है जस्ट बाय लिविंग सिंपल जीवन की है। हम उसकी मिसाल सुनो, कबीर साहब का श्लोक है सिंपलिसिटी से, कहते कबीर खूब खाना खिचड़ी या मैं अमृत लोन, कहते मेरे लिए खिचड़ी ही जरा है वो बड़ा खूब स्वादला खाना है जिसे सिर्फ लून ही पाया है तो अमृत वर्गा उसका स्वाद है, ना तो बनाने में चिर लगे, ना उस दे नाल फैट प्रॉब्लम होवे, ना उस दे नाल कोलेस्ट्रॉल प्रॉब्लम होवे, तो ना ही उस दे नाल ग्रोसरी का बिल वधे। कहते खूब खाना खिचड़ी जा मैं अमृत लोन, ना ही वो बहुत टाइम कंज्यूमिंग है, जेरा रोटी कार नहीं गला कटावे कौन, जेरा रोटी कहते मांस वाली रोटी नहीं, चला मुर्दार ले आओ उन्हें छिलो उन्हें बनाओ घर का जाता है जो है वो मैला करो, फिर जिन्होंने आज खावे वो कदे सामने नहीं खाएंगे, कुदरत ऐसा निगम नहीं है जो कर्म करोगे उसका फल उसे पुराने भुगतना पाएगा। क्योंकि हीरा रोटी कारण स्वाद के बदले मैं किसी जीव का लिया के गला कट दिना हाँ तो उस कर्म का कोई नतीजा नहीं निकलना, उस कर्म का भी तो नतीजा निकलना है। क्योंकि कौन निकल के स्वाद के बदले अपना गला कटवावे, कबीर साहब का श्लोक है हीरा रोटी कारण गला कटावे कौन, कहते मेरी ऐस इन्नी स्वाद की गल बदले मास, हीरा रोटी का मतलब होंगे मास वाली रोटी, कहते मांस वाली रोटी के बदले इन्नी गल बदले कौन अपना सियाना बंदा गला कटा है, कहते मेरे लिए सादी सिंपल खिचड़ी ही अमृत वर्गी है। इतों भाव है खादा खाओ खादा जीवन जियो, यह है गुरमत की सिक्ख्या गुरमत की टीचिंग से फरीद साहब बाणी चखते हैं, फरीदा बुरे का भला कर गुस्सा मन ना हंडाए, जिहड़ा पहले ही बुरा है जिहड़ा पहले ही बुरा है उसको होर बुरा बनाना है, उसका बुरा करके तुम होर बुरा बना दो, बुरा होने के नाल वो अपनी आत्मा का नुकसान कर रहा अपने जीवन का नुकसान कर रहा अपनी मत का नुकसान कर रहा अपने जीवन को तबाह कर रहा बुरा होने करके, होर की बुरा उसका करना है, होर उसका बुरा की करना है, अगर होर तुम उसका बुरा कर लग पे तो फिर उस नाल भी ज्यादा बुरे हो गए। फिरदा बुरे का भला कर गुस्सा मन ना हंडाए, हूँ यह बहुत मुश्किल गल है गुस्सा मन ना हंडाए, कौन नहीं चाहता कि मैंने गुस्सा ना आए, पर गुस्सा सानू सबना नहीं आ जाता, यह है गुरमत की तालीम, गुस्सा मन ना हंडाए देही रोग ना लगे पल्ले सब कुछ पाए। क्योंकि अगर तू इन भी गल कर लें तो तू देही दे अनेक रोगों तो बच जाएगा, क्योंकि बहुत सारे रोग सिर्फ पैदा ही गुस्से करके होंगे हैं, पैदा ही इमोशनल प्रॉब्लम करके होंगे हैं। तो शास्त्री जी अगर आप जी के सामने मैं दो किस्म की मत अलग अलग करके रखी है, मन भी मत जी सामने इधरों उधरों मिली है अते असी उसमें मत समझी बैठे हैं, अपने आप में अकल वाले अते मत वाले समझी बैठे हैं, कदे सवाल नहीं किया क्वेश्चन नहीं किया शक नहीं की कदे सोचा नहीं कि मत कितने लई भी है या वैसे ही कितने आ गई है, नहीं मत सानू आई नहीं असी वड्डे जरूर हो गए हैं, मत सानू आई नहीं असी मत वाले होने का भरम जरूर कर लगते हैं, मत सिर्फ इको ही ढंग दे नाल आंदी है गुरु की मत तू ले आने सब बिना बाजू देता, जितनी देर तक गुरु तो असी मत नहीं लेंगे फिर वो इंसान अपनी जिंदगी का हर बोल हर कर्म हर सोच ओ सोचे ओ करे ओ बोले जो गुरु की मत के नाल बिल्कुल मिलती हो, जो गुरु की मत के विचों हो तो वह कह सके आ मैं जो बोल रहा ये मेरे बाबा जी के वचन हैं उन्होंने जो बोल रहा ये मेरे अपने नहीं हैं। मैं मस्कट एक दफा ट्यूशन पर गया, ट्यूशन के बाद एक सज्जन कह लगे भाई साहब मैं आप जी के नाल एग्री नहीं करता डिस एग्री करता, वैसे भी जितों तक मैंने याद है ट्यूशन के दौरान मैं एक लफज भी अपने को नहीं किया, जो कुछ अपने लफ्जों किया उसमें गुरबाणी दंक्तियों के नाल कोई पहल मेरे ध्यान गुरबाणी की पंक्ति होंगी फिर मैं कोई गल आखना है तो सारी तो गुरबाणी ही बोली गई है,
تو جی آپ جی ڈس ایگری کرتے ہو تو بانی نال کرتے ہو, میرے نال نہیں کرتے, کیونکہ میرے پاس تو مت ہے ہی نہیں, میرے پاس اپنی کوئی سیانت نہیں ہے, کوئی مت نہیں ہے, میرا اپنا کوئی اوپینین نہیں ہے, جو بھی آخر ہاں وہ گرو بابا جی کی پوتر پاون بانی کے وچوں آخر ہاں, تو وہ گرو بابا جی کی مت ہے. آؤ اپنے جیون اپنی مت کو تیاگیے, گرو کی مت کو لیائیے, گرو کی مت کو لیاؤن کے نال جیون سواد آتا ہے, اپنی مت کے نال جیون کے وچ پھکا پن آتا ہے. وہ میں پنکھی کہہ کے سماپت کر لگا ہاں. کہتے ہیں لالے گولے مت کھری, جڑا گرو کا لالا گولا داس ہے سیوک ہے, اس کی مت سے ہے سونے ورگی کھری, کیونکہ گرو کی مت نیچی نیچی کا مطلب بہت اچھی, کیونکہ اس کے پاس گرو کی بہت اچھی مت ہے. آن دا کانٹری لالے گولے مت کھری, گرو کی مت نیچی ساچی سرت سہاونی, اس گرو کے داس کی سرتی جڑی ہے بہت سہاونی ہو, بہت ٹکی ہوئی ہوئے گی. منمکھ مت سیکھی, جڑا منمکھ ہے اس کی مت سکی ہوئے گی, اور جتنے مت سکی ہے اسے سارا ہی جیون سکا ہوئے گا, جیون کا ہر ایسپیکٹ جو ہے وہ سکا ہوئے گا, فیس لیس ہوئے گا, فیس زیادہ ہوئے گا. ان کی قسمت بچنی ہلے میری پوری جو ہے وہ جب لس کی تھکاوٹ بھی نہیں اتری, اور اگلے کرشنا دیو آپ جی کی سیوا جو ہے وہ ہور بھی گرو بابا جی اپنی آشیرواد دیں تو اس دے نال کیتی جا سکے گی. سمے سے روزانہ شام دے دیوان جانا اسی طرح اسی وچار دی جو ہے لڑی چلتی رہے گی. اسی انہاں دساں دنوں دے وچ بہت سارا گرو بابا جی دی مت دا جو خزانہ ہے وہ اکتر کرنا ہے. آپ کو اپنے نوٹس بنایا کرو, جا کے آپ صرف اس دوسرے کے نال اس وچاراں دی سانجھ پایا کرو, تاکہ اسی کٹھے رل کے گرو ہو سکیے. تو آسٹریلیا دے وچ اے سسٹم کیرتن دے جو لگے ہن اے ساڈی ایک قسم دی انویسٹمنٹ ہو گئے کہ انہاں دساں دنوں دے وچ اسیں کچھ پراپت کیتا ہے. یہی کچھ قسم پیار نال سنگتی نگاؤ اسلام سماج.